0: बतर बतर गलती में तरह का
1: हसब का बात है हसब का बात इतक तलनी बन्नात बन्नात का बात है
0: जरस वो मार से अब ये किस्मत ही मताका
1: अरे अरे अरे
0: हाय वांता
1: इन जमा जो कोनी थली करो
0: लाका मल्ला के का
1: कोनरेल तू कोनरेल
0: اقول كورنيل اواتر اذا متكو عفش كريمني وانت ناسك متعزمت بيلك بلو
1: اشي
0: سمع انت واريكو حري بلسنا انا ولكن لو ريال ليكو تيبا كورنيل كقلب رداتو